0: نوتپا یعنی سال کے وہ نو دن جب سورج کی تپش سب سے زیادہ ہوتی ہے۔ موسم وبھاگ نے آج پردیش کے 44 ضلعوں میں لو چلنے کی چیتاونی دی ہے۔ نواڑی، ٹیکم گڑھ، چھترپور، پنا اور ستنا میں حالات سب سے گمبھیر ہیں، اسی لیے ان 5 ضلعوں میں موسم وبھاگ نے ریڈ الرٹ گھوشت کیا ہے۔ موسم وبھاگ کا کہنا ہے کہ 25 سے 28 مئی کے بیچ گرمی اور بھی بڑھے گی اور 31 مئی تک کسی بھی طرح کی راحت کی امید نہیں ہے۔ ابھینو گوئل، آکاشوانی نیوز، بھوپال۔
1: گھریلو شیئر بازار کے سمویدی سوچکانک میں آج دوپہر کے کاروبار میں لگ بھگ 1.2% کی وردھی درج کی گئی۔ انتم سماچار ملنے تک سینسیکس 944 انک کی وردھی کے ساتھ 76,360 جبکہ نفٹی 270 انک بڑھ کر 23,989 پر تھا۔ ناروے شطرنج پرتیوگیتا 2026 کا شبھارمبھ آج ناروے کے اوسلو شہر میں ہو رہا ہے۔ ٹورنامنٹ بھارتیہ سمے کے انوسار رات 8:30 بجے شروع ہوگا۔ 13 ورش کے اتہاس میں پہلی بار یہ پرتیوگیتا اسٹاوانگر کے بجائے اوسلو میں آیوجت کی گئی ہے۔ اس پرتشٹھت پرتیوگیتا کے اوپن اور مہیلا دونوں ورگوں میں شامل کھلاڑیوں میں میگنس کارلسن، ڈی گوکیش اور آر پرگیانانند جیسے وشو کے دگج گرینڈ ماسٹر بھی ہیں۔ بھارت نے جاپان میں آیوجت انتراشٹری الٹرا رنرز ایسوسیشن IAU ایشیا تتھا اوشینیا چیمپئنشپ میں اتہاس رچ دیا۔ بھارت نے کل 5 پدک جیتے اور پروشوں کی شرینی میں دبدبا قائم رکھا۔ امر سنگھ دیوندا نے سوارن پدک جیتا، گینو اینٹنی نے رجت پدک حاصل کیا جبکہ کانس پدک بھی بھارت کے کھاتے میں گیا۔ مہیلاؤں کی شرینی میں بھارتی ٹیم نے کانس پدک جیتا۔ تینزن ڈولما شیرش بھارتی کھلاڑی رہیں اور ویکتیگت روپ سے 4th استھان پر رہیں۔ आकाशवाणी का समाचार सेवा प्रभाग आज रात 9:30 बजे पब्लिक स्पीक कार्यक्रम में वरिष्ठ नागरिकों को एकीकृत डिजिटल सहायता प्रदान करने की पहल जीवन और शतायु ऐप पर परिचर्चा प्रसारित करेगा। संयुक्त सचिव सामाजिक न्याय तथा अधिकारिता मंत्रालय में संयुक्त सचिव मोनाली पी धकाटे परिचर्चा में भाग लेंगी। वार्षिक हज यात्रा के लिए भारत सहित दुनिया भर से लाखों जायरीन सऊदी अरब के मीना में इकट्ठा हो रहे हैं। हज सुविधा मोबाइल ऐप के माध्यम से भारतीय जायरीनों को जानकारी और शिकायत दर्ज कराने की सेवाएं प्रदान की जा रही हैं। गृह मंत्री अमित शाह ने महान क्रांतिकारी रास बिहारी बोस की जयंती पर उन्हें नमन किया है। श्री शाह ने कहा कि राष्ट्र उनके अदम्य साहस और मातृभूमि के प्रति समर्पण को हमेशा याद रखेगा। जम्मू कश्मीर में घाटी की रसदार और गहरे लाल रंग की चेरी अब मुंबई के बाजारों तक पहुंचेगी। मौसम के पहले चेरी फल का विशेष पार्सल वाहन आज जम्मू से रवाना हुआ। अंत में मुख्य समाचार एक बार फिर। राष्ट्रपति द्रौपदी मुर्मू आज शाम राष्ट्रपति भवन में पद्म पुरस्कार प्रदान करेंगी। सर्वोच्च न्यायालय ने नीट यूजी परीक्षा पेपर लीक मामले में केंद्र एनटीए और सीबीआई से जवाब मांगा। कहा पहले के पेपर लीक मामलों से अब तक कोई सबक नहीं सीखा गया। असम विधानसभा में समान नागरिक संहिता विधेयक पेश। मौसम विभाग ने अगले 3 दिन के लिए दिल्ली में गर्मी का येलो अलर्ट जारी किया। हरियाणा, बिहार, मध्य प्रदेश, उड़ीसा और तेलंगाना में लू की स्थिति बनी रहेगी। और नॉर्वे शतरंज 2026 टूर्नामेंट आज शाम ओस्लो में शुरू होगा। इसके साथ ही दोपहर समाचार का ये अंक समाप्त हुआ। नमस्कार।